0: ہومز اور دیگر مقامات پر سرگرمیاں بھی شامل ہیں۔ یہ سیوا یاترا 7 اکتوبر تک جاری رہے گی۔ یشسوی کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اسد اللہ۔
1: وزیراعظم نے کل وڈنگر سے وارانسی تک سفر کرنے والے سیوا یاترا میں شامل افراد کے ساتھ گفتگو کی تھی اور سب سے نچلی سطح پر ملک کی تعمیر کی سمت ایک اہم قدم کے طور پر ان کے سفر کی ستائش کی تھی۔ اس گفتگو میں جناب مودی نے یاترا کے شرکا سے ان کے تجربات، لوگوں کے ساتھ ان کی ملاقات اور نیا سیکھنے کے تعلق سے ان کے تجربات سے واقفیت حاصل کی۔ وزیراعظم نے اس بات کو اجاگر کیا کہ ملک کے مختلف حصوں میں اس طرح کی یاترائیں ملک کی گوناگونیت کو نوجوان افراد کے سمجھنے میں اہم رول ادا کرتی ہیں۔ ان کی اس گفتگو میں اس بات پر زور دیا گیا کہ یاترا محض ایک مقام سے دوسرے مقام تک کا سفر کرنے کا نام نہیں، بلکہ یہ لوگوں سے ملنے، انہیں سمجھنے اور سیوا کے جذبے کو عملی شکل دینے کا نام ہے۔ آج میک ان انڈیا پہل کو 12 سال مکمل ہو رہے ہیں۔ مینوفیکچرنگ، ڈیزائن اور اختراع کا ایک عالمی مرکز بننے کے مقصد سے 2014 میں آج کے ہی دن اس پہل کا آغاز کیا گیا تھا۔ مختلف صنعتوں میں پیداوار، سرمایہ کاری اور صلاحیت میں وسعت کے ساتھ اس پہل سے بھارت کا مینوفیکچرنگ کا منظرنامہ پوری طرح بدل گیا ہے۔ پیش ہے ایک رپورٹ۔
2: گزشتہ برسوں میں میک ان انڈیا پہل سے بھارت کے مینوفیکچرنگ سفر میں شامل ہونے کی خاطر کاروباری اداروں اور سرمایہ کاروں کے لیے نئے مواقع پیدا ہوئے ہیں۔ مذکورہ پہل کے تحت اب 27 شعبوں پر توجہ مرکوز کی جا رہی ہے، جس میں 15 مینوفیکچرنگ میں اور 12 خدمات کے شعبے میں ہیں۔ ان میں سرمایہ کاری میں سہولت پیدا کرنے، اختراع کو فروغ دینے اور عالمی درجے کا بنیادی ڈھانچہ تیار کرنے پر خاص زور دیا گیا ہے۔ مذکورہ پہل کے تحت الیکٹرانکس سامان کی تیاری میں تقریباً 7 گنا اضافہ ہوا ہے۔ اسی عرصے کے دوران موبائل فون تیار کرنے کے شعبے میں تقریباً 33 گنا کا اضافہ ہوا۔ اسی مدت میں بھارتی ریلویز نے تقریباً 55,000 ریل ڈبے تیار کیے، جبکہ اس سے پہلے کے 10 برسوں میں ریل ڈبوں کی سالانہ اوسط پروڈکشن 3,300 سے بھی کم تھی۔ اس کے علاوہ میک ان انڈیا پہل کے تحت اندرون ملک دفاعی سامان کی تیاری مالی سال 2025-26 میں بڑھ کر 1,78,000 کروڑ کی ریکارڈ سطح تک پہنچ گئی، جبکہ 2014-15 میں یہ 46,429 کروڑ تھی۔ اس طرح دفاعی سامان کی تیاری میں 4 گنا اضافہ ہوا۔ مذکورہ پہل میں اب زیادہ سامان تیار کرنے سے آگے بڑھ کر ہنرمندی، تکنیک اور انہیں اندرون ملک تیار کرنے کی صلاحیت بڑھانے پر توجہ مرکوز کی جا رہی ہے۔ دلی سے بھانو پرتاپ سنگھ کی رپورٹ کے ساتھ خبرنامے کے لیے شمیم عرفان۔
1: بھارت کی فوڈ سیفٹی اور سٹینڈرڈ اتھارٹی نے پنیر کے طور پر اینالاگ پروڈکٹ تیار کرنے اور اس کی فروخت پر پورے ملک میں پابندی عائد کرنے کی تجویز پیش کی ہے۔ ایک نوٹیفیکیشن میں اتھارٹی نے کہا ہے کہ ڈیری کے ضمن میں اینالاگ زمرے کے تحت لائسنس یافتہ یا رجسٹرڈ اشیاء کے لیے ان کے نام، لیبلنگ یا مارکیٹنگ میں پنیر کی اصطلاح کا استعمال ترک کرنا ہوگا۔ فوڈ سیفٹی اتھارٹی نے اینالاگ پنیر کے لیے فوڈ سیفٹی اور معیارات سے متعلق 2011 کے ضابطوں میں ترمیم تجویز کی ہے۔ اینالاگ پروڈکٹ کی مینوفیکچرنگ اور اس کی فروخت پر بندش عائد کرنے کے لیے ایسا کیا گیا ہے تاکہ صارفین کو پروڈکٹ کی نوعیت اور اسے تیار کرنے کے تعلق سے گمراہ نہ کیا جا سکے۔ وزیراعظم نریندر مودی عوامی خدمت کے 25 برس مکمل کر رہے ہیں، جو جن سیوا سے دیش سیوا کے منتر پر مبنی ہیں اور اس پختہ عہد کا سلسلہ جاری ہے۔ سیوا اور سوشاسن کے اس نظریے کے تحت حکومت 2047 تک وکست بھارت کے ہدف کو حاصل کرنے کی خاطر انتھک کام کر رہی ہے۔ آج اپنی خصوصی سیریز میں ہم اس بات کا تذکرہ کریں گے کہ کس طرح شری ان یا موٹے اناج کے ذریعے اس نظریے کو بروکار لایا جا رہا ہے۔
0: باجرہ، جوار، راگی، کودو، گٹکی، سانوا، راجگیرہ جیسے موٹے اناج صدیوں سے بھارت کی روایتی غذا کا حصہ رہے ہیں۔ بھارت سرکار اب ان اجناس کو شری ان کے طور پر فروغ دے رہی ہے۔ 2023 میں موٹے اناج کے بین الاقوامی سال نے بھی عالمی سطح پر ان کی مقبولیت میں اضافے میں مدد کی ہے۔ موٹا اناج فائبر، پروٹین، آئرن، کیلشیم، میگنیشیم اور تغذیہ سے متعلق دیگر فائدے فراہم کرتا ہے۔ یہ متوازن غذا کا ایک بہترین حصہ ہے اور ذیابیطس اور موٹاپے جیسی طرز زندگی سے منسلک بیماریوں کو کنٹرول میں رکھنے خاص طور سے اہمیت کے حامل ہیں۔ जयपुर के स्वाभिमान सिंह मेडिकल कॉलेज के सीनियर फैकल्टी डॉक्टर पुनीत सक्सेना ने कहा कि मोटा अनाज कुदरती तौर पर ग्लूटेन फ्री और तगजिया से भरपूर होता है।
3: मिलेट्स, जिसको कि हम मोटा अनाज या श्रीअन्न भी कहते हैं, और इसमें हम मोटा मोटा बात करते हैं बाजरा की, ज्वार की, रागी की, रिफाइंड सीरियल्स के मुकाबले इनमें न्यूट्रिएंट्स एंड माइक्रो न्यूट्रिएंट्स एंड मिनरल्स एंड प्रोटीन की मात्रा, फाइबर की मात्रा, कॉम्प्लेक्स कार्बोहाइड्रेट की मात्रा अधिक होती है एवं ये ग्लूटेन फ्री होते हैं।
0: मोटे अनाज को कम पानी की जरूरत होती है, जिससे ये पानी की बचत और मौसम के उतार चढ़ाव के बावजूद खेती बाड़ी के लिए मौजूद है। राजस्थान खासतौर से बाजरे की पैदावार के सिलसिले में रिवायती तौर पर एक अहम रियासत है। अब तवज्जो पैदावार से प्रोसेसिंग, वैल्यू एडिशन और बाजार तक बेहतर रसाई पर मबनी है। जयपुर से जितेंद्र द्विवेदी की रिपोर्ट के साथ खबरनामे के लिए मैं असदुल्ला।
1: ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। चौथा यूपी बैन अल-अक़वामी ट्रेड शो उत्तर प्रदेश के ग्रेटर नोएडा में इंडिया एक्सपो सेंटर और मार्ट में आज से शुरू हो रहा है। मरकजी वजीर दाखिला अमित शाह और उत्तर प्रदेश के वजीर आला योगी आदित्यनाथ इस पांच रोजा तकरीब का इफ्तिताह करेंगे। ये नुमाइश 29 सितंबर तक जारी रहेगी, जिसमें रियासत के कारोबारी, मैन्युफैक्चरर्स और बरामदकार बराह रास्त आलमी बाजार से राब्ता कायम कर सकेंगे। मजीद तफसील हमारे नामनिगार से।
4: इस ट्रेड शो में 2400 से ज्यादा नुमाइशकारों, 1.5 लाख B2B खरीदारों की शिरकत और 4.5 लाख से ज्यादा इसे देखने आने वालों का इम्कान है। 85 मुल्कों से 550 से ज्यादा बैन अल-अक़वामी खरीदारों के भी इसमें शिरकत करने की उम्मीद है। ऑस्ट्रिया, जापान, रूस, सिंगापुर, बेलारूस और वियतनाम साझेदार मुल्कों के तौर पर शिरकत कर रहे हैं। तिजारत और सनत में खवातीन के बढ़ते रोल की अक्कासी करते हुए तकरीबन 300 खवातीन नुमाइंदगान इसमें सरगर्मी से शामिल रहेंगी। इस नुमाइश में ज़राअत, ऑटोमोबाइल, दिफा, इंफॉर्मेशन टेक्नोलॉजी, सेहत, सियाहत और काबिल तजदीद तवानाई समेत मुख्तलिफ सनतों और शोबों की अक्कासी की जाएगी। अक्षित की रिपोर्ट के साथ खबरनामे के लिए शोएबा।
1: आज पूरे मुंबई में अनंत चतुर्दशी मनाई जा रही है, जो गणेश चतुर्थी के मौके पर शुरू हुए 10 रोजा गणेश उत्सव के अख्ताम पर मनाई जाती है। मुंबई वाले गणपति बाप्पा मोरिया कहते हुए भगवान गणेश को अलविदा कहेंगे और उन्हें सुपुर्द आब किया जाएगा। ये तकरीब मुंबई में कई मकामात पर होगी। महाराष्ट्र के सियाहती महकमे ने इस सिलसिले में वसी तर इंतजाम किए हैं। शहर की पुलिस ने भी सिक्योरिटी बंदोबस्त किया है। वजीर आजम नरेंद्र मोदी ने आज पंडित दीनदयाल उपाध्याय की यौम पैदाइश पर उन्हें खराज अकीदत पेश किया है। सोशल मीडिया की एक पोस्ट पर जनाब मोदी ने इस बात को उजागर किया कि पंडित दीनदयाल उपाध्याय का ये मानना था कि माशरे की सबसे पिछली कतार में खड़े होने वाले शख्स की बहबूद ही मुल्क की तामीर की बुनियाद है। वजीर आजम ने कहा कि अंत्योदय का उनका फलसफा अवामी बहबूद और मुल्क की तरक्की के लिए एक बड़ी तरगीब के तौर पर काम करता रहेगा। पंडित दीनदयाल उपाध्याय की यौम पैदाइश के मौके पर आज मध्य प्रदेश में मुख्यमंत्री सुगम ट्रांसपोर्ट सर्विस का आगाज किया जा रहा है। रियासत के वजीर आला डॉ मोहन यादव भोपाल में एक प्रोग्राम में इस सर्विस का इफ्तिताह करेंगे। शिमाली साहली आंध्र प्रदेश और इससे मुल्हिका जनूबी ओडिशा के ऊपर बनने वाला हवा के गहरे दबाव का हल्का कमजोर पड़ गया है, लेकिन इसके जेर असर ओडिशा के कई हिस्सों में तेज बारिश का सिलसिला जारी है। जनूबी और मगरबी जिले सबसे ज्यादा मुतासिर हुए हैं। 6 जिलों में स्कूल और आंगनवाड़ी मराकज आज भी बंद हैं। हुक्काम सूरत हाल पर नजर रखे हुए हैं। वहीं आज मगरबी बंगाल में मुख्तलिफ अजला में शदीद बारिश का इम्कान है। भारतीय मौसमियात महकमे IMD ने आज छत्तीसगढ़, मशरकी मध्य प्रदेश, मशरकी उत्तर प्रदेश, ओडिशा, जेली हिमालयाई मगरबी बंगाल, सिक्किम और विदर्भ में शदीद से बहुत शदीद बारिश के लिए ऑरेंज अलर्ट जारी किया है। एशियन गेम्स में जापान के नागोया में कमलजीत और सुरुचि सिंह की भारतीय जोड़ी मिक्स टीम 10 मीटर एयर पिस्टल मुकाबले के फाइनल में पहुंच गई है। इफ्तिताही सीरीज में 196 स्कोर करने के बाद भारतीय जोड़ी ने दूसरी सीरीज में 195 स्कोर किए और वो 391 पर पहुंच गई, जिससे फाइनल में पहुंचने की उसकी उम्मीदें मजबूत हो गईं। कल समरकंद में फिडे शतरंज ओलंपियाड के 8वें राउंड में दिफाई चैंपियन भारत ने अजरबैजान के साथ मुकाबला 2-2 से बराबरी पर खत्म किया। आर प्रज्ञानंद, अर्जुन इरिगैसी, डी गोकेश और विदित संतोष गुजराती ने अजरबैजान के अपने हरीफ खिलाड़ियों के साथ मुकाबले ड्रॉ किए।